यहाँले सुनुन् आपनापन र सिनेमारी गीत गीता गाइछन् लता मङ्गेशकर, महम्मद रफी, सङ्गीत लक्ष्मीकान्त परेला, गीत रचना आनन्द बक्सी।